0: साल का अरसा गुजरा है। हमने तो तुझे आज से 15 साल पहले अपनी सल्तनत के अनमोल हीरे के सुपुर्द किया था। इन्हीं महलों से आजहानी ने किस शान से तेरा डोला उठाया था, तेरे मुकद्दर को 4 चांद लगाए थे।
1: मुकद्दर मादर सल्तनत, गुलामों का मुकद्दर कभी कुछ हुआ है?
0: ना शुक्री ना कर मेरे निशान।
1: आज से 17 बरस पहले मैं किसी शहजादे का गुल मुराद थी। मैंने उस शहजादे को बहुत समझाया, बस्तियों को यूं बुलंदियों पर न पहुंचाइए शहजादे आलम। उसने कहा, नहीं, ये तो गुलामों का मुकद्दर है। मैं चुपचाप उस शहर को पी गई और फिर एक दिन महाबली का हुक्म हुआ।
2: मेरे निशा,
1: मैं
2: सच
1: खामोश रही।
2: बिल्कुल
1: खामोश
2: रही।
1: मानिंदर
2: से नहला दो,
0: और इस तरह एक कठपुतली को उंगली के जरा से इशारे पर बेदखल कर दिया गया। यहाँ की मुरादों का फूल वहाँ के गले का हार बन गया। शीशे के घर में रहने वाला कंकरी फेंकता भी तो कैसे? मेरा तो मुकद्दर बनाना था उसे। कैसे कह देता कि मेहरुन्निसा मेरी है, ये कुल मुराद मेरा है। महाबली इसे यूं न रोन दिए। और फिर सन 1605 आ गया, तख्त नशीनी की तारीख। अब शीशे का घर फौलाद में तब्दील हो चुका था। कुल 2 ही बरस गुजरे थे कि उसे फिर हमारे मुकद्दर का ख्याल आया। देखिए न मादरे सल्तनत, क्या मुकद्दर बना है मेरा। मेरी कलाइयों की चूड़ियां छिन गई, मेरी बच्ची यतीम हो गई। मुझे बहन अब क्या मांग रही है मुझसे? क्या मांग रहे हैं?
3: सब्र कर मेरी बहन, माना कि सलीम मेरी कोख से नहीं जन्मा, तू भी तो मेरी कोई नहीं है, लेकिन दोनों का गम मेरे लिए एक जैसा है। दिलों में गुबार रखना कुफर है। बादशाह तुझसे मिलना चाहता है, उसे अपनी बात कहने का मौका दे। तू अब तक आजाद रही है, आइंदा भी आजाद रहेगी। इनकार ना करना मेहरुन्निसा।
1: जो मादर
4: आलिजा शाही हरम की मेहमान खुसूसी बिनते गयास बे अलमरू बा मेहरुन्निसा बेगम खिदमत अकदस में इशाद फरमाती हैं कि
5: कनीजा, हमने सुन लिया है। हमारी तरफ से बेवए शेर अफगन से बस इतना पूछ लो कि क्या दौलत सराय सुल्तानी काबिल एतमाद न रही? क्या खानदान मुखलिया के बादशाह वक्त से कोई बेअदबी सरजद हुई है? हमने समझा था कि हमारा मेजबान हमें तखलीक के चंद लम्हे फराहम करने में पसो पेश न करेगा।
4: कनीजा, लॉन्डी तखलीक के हुक्म के लिए मुंतजर है।
5: ठहरो कनीज, हमारे मेजबान से कह दो कि बादशाहों को रहम मरकूब नहीं, कच कुलाही उनका शेवा है। उन्हें कुछ दो तो बागपन के साथ, उनसे मांगो तो बागपन के साथ। हम जा रहे हैं।
4: आलिजा, ठहर जाइए जिल्ले इलाही, आपको हमारे सर की कसम, ठहर जाइए।
5: मेहरुन्निसा,
4: कनीजा, हमारे हुक्म की तामील की जाए।
6: जो हुक्म सरकार आली,
1: क्यों आए थे आप, क्यों जा रहे थे? हम पूछते हैं क्यों रुक गए आप?
5: हमारे मेजबान ने हमें अपने सर की कसम देकर शायद बाबा जंजीर कर दिया है।
1: कौन सा सर?
5: जो कभी हमारे जानों पर भी रहा है।
1: बादशाह, हम तो इतना जानते हैं कि रियाया के सर آنکھوں کے زانوں پر نہیں نیزوں پر جگہ پاتے ہیں. سب نے دیکھا تھا وہ سر جسے میں نے قرآن پاک کے پارے کی طرح معزز و محترم جانا. اسی سر کو نیزے پر چڑھا سب نے دیکھا تھا. نصیب دشمنا کیا آپ نے نہیں دیکھا؟
5: یہ تو اپنی اپنی تلاش اور جستجو ہے مہر النساء. شیر افغان کے پاس سر تھے لیکن شاید اسے نیزوں کی تلاش تھی. ہمارے پاس نیزے تھے اور ہمیں سروں کی جستجو. ہم نہیں جانتے کہ یہ ہماری کم نصیبیاں یا تاریخ کی مجبوری, لیکن اتنا ضرور جانتے ہیں کہ روح کا جو درد ہم نے اس رات محسوس کیا تھا, اس رات محسوس کیا.
7: سلطنت, ابھی ابھی گماشتہ خبر لایا ہے کہ بردوان کا جاگیردار شیر افغان.
8: خاموش کیوں ہو گئے افضل بیگ؟ کیا ہوا ہمارے شیر افغان کو؟
7: عالی جاہ, صوبہ دار بنگالہ قطب الدین ذل سبحانی کے ارشاد پر شیر افغان سے بنگال میں پٹھانوں کی بغاوت کے اسباب دریافت کرنے گئے تھے. اور
8: تو کیا شیر افغان بھی بغاوت میں شامل ہے؟
7: ذل الہی, بات شاید بہت آگے بڑھ گئی.
8: افسر بیگ, ہمیں اختصار پسند ہے. کیا شیر افغان نے ہمارے حضور میں پیش ہونے سے انکار کر دیا؟ جواب دو.
7: شیر افغان مارا گیا اعلی حضرت.
8: افسر بیگ,
7: عالی جاہ, صاحب قرآن کا نمائندہ قبل اس کے کہ شیر افغان سے بنگال کی سیاسی صورت حال پر گفتگو کرتا اور جہاں پناہ کے حضور میں طلبی کا حکم سناتا کہ ایک منحوس گھڑی نے حالات بگاڑ دی. شیر افغان کو نمائندہ شاہی کی حرکات و سکنات پر شبہ ہوا کہ مبادہ جارحانہ پیش قدمی نہ کر بیٹھے. اس نے بکھر کر خنجر کے ایک وار سے قطب الدین کا کان تمام کر دیا. نگہبانان سلطنت بھی خاموش نہ رہ سکے. اور
5: یا خدا, یہ میں کیا سن رہا ہوں؟ کاش وقت کا بے رحم تماچا پڑنے سے پہلے ہم بادشاہ نہ رہے. لوگ کہیں گے کہ جہانگیر شیر افغان کی موت سیاست نوازی نہیں, قتل عمد ہے. یا ہمیں سفلا کہے گی, عمرہ ہمیں حوث پرست سمجھے گے. اور شیر افغان کا حرم نہیں, باخدا شیر افغان ہم بے قصور ہیں, ہم بے قصور ہیں, ہم بے قصور ہیں.
1: اعلی حضرت, کوئی کسی کی روح میں جھانک کر نہیں دیکھ سکتا. نہ جانے آپ کس رات کی بات کر رہے ہیں. ہماری زندگی کی تو ہر شب ایک پھوڑا ہے جو نہ بہتا ہے نہ بیٹھتا ہے. ایک تپکن ہے جو نیشی عقرب کے مانند ہمیں چھیدے ڈال رہی ہے.
5: افضل دیکھ, تم جا سکتے ہو.
1: افضل بیگ, آپ کس افضل بیگ کی بات کر رہے ہیں جہاں پناہ؟ اس پردے کے پیچھے ہمارے علاوہ یہاں کوئی نہیں.
5: اوہ مہر النساء, ہم نہ جانے کیا سوچنے لگے تھے. شاید تم ہم سے کچھ کہہ رہی تھی.
1: خدا نہ خواستہ, کیا دشمنوں کے مزاج کچھ ناساز ہیں یا پھر ہماری صدا کا مقدر اب صدائے صحرا کے علاوہ اور کچھ نہیں؟
5: مہر النساء, کاش ہم تمہیں بتا سکتے کہ ہمارا شہر دل ایک مدفن ہے, ہماری جنت نگاہ کے رنگ ہے.
1: بادشاہ,
5: ہمیں اس مخاطبے میں توہین محسوس ہوتی ہے.
1: ذل سبحانی,
5: یہ لقب ہم پر مانند دشنام ہے مہرون.
1: جہاں پناہ آپ.
5: یہ جھوٹ ہے مہرون, یہ جھوٹ ہے. ہم کسی کو پناہ نہیں دے سکتے. ہم نے زندگیاں لی ہیں, دی نہیں. ہمیں اپنے آپ سے ڈر لگنے لگا ہے. ہم بہت دیر سے تمہاری معصوم بچی لاڈلی بیگم کو نذرانہ شفقت کے طور پر ایک ہار پیش کرنا چاہ رہے ہیں, لیکن باخدا مہرون

मीडिया वेव पर हम आकाशवाणी कारगिल से बोल रहे हैं। सामिन अब से लेकर रात के 10 बजे तक आप हमारी नशरियात मीडियम वेव 684 किलो हर्ट्स, मीडियम वेव 1584 किलो हर्ट्स, FM 100.1 मेगा हर्ट्स के अलावा मोबाइल ऐप न्यूज ऑन एयर पर भी सुन सकते हैं। हमारे अगले ऐलान का इंतजार कीजिए। Assalamualaikum, medium wave Turgana in Shubinishbi kilohertz, medium wave Tonchina, Rabiana in Shubinishbi kilohertz, FM Gashari, Chick megahertz, Yangati mobile app, News on, Ayatika, Ajaz, Akashwani, Kargilna, Zirinut. Was put to Sotorason Suk, Dilling Ijakpo Bodo, Junil Zirchu, Dilling Prochupayot P, Program on Jubias La Kure, Najangayang, and Tedo Nuklepsut, Naji Juna, Salampo, Prodmachan Sonshik. سربت سنلا دعایا پروگرام صداقت لا گوزوگ بیت دی پروگرامی رخصه کنین مزد سخم قرآنی تلاوتنا ترجمه ملکن بوین آخون خادم حسین نا شیخ ازغر علی زاکری

0: जनगणना के पहले चरण में हाउस लिस्टिंग और हाउसिंग सेंसस यानी आपके मकान की गणना होगी। आइए आपकी साझेदारी से इसे सफल बनाएं और विकसित भारत 2047 की ओर एक और कदम बढ़ाएं।
1: میرم وی وی کان چس آکاشوانی کارگل نظرینوت وقت پوت ستروک سنسوک کسات آکاشوانی دہلی کنا ہندی انگریزی خبرون رلی بیت رلی لا ڈنگ بازت

0: बैडमिंटन में पीवी सिंधु और तन्वी शर्मा आज सिडनी में ऑस्ट्रेलियन ओपन टूर्नामेंट के खवातीन के सिंगल्स मुकाबले के दूसरे राउंड में पहुंच गई हैं। ओलंपिक में दो बार तमगा जीतने वाली सिंधु ने पेरू की खिलाड़ी को टूर्नामेंट के पहले राउंड में 21-13, 21-11 से हरा दिया। प्री क्वार्टर फाइनल में सिंधु का मुकाबला हमवतन खिलाड़ी ईशा रानी बरुआ से होगा। और आखिर में खास खास खबरें एक बार फिर। वज़ीर-ए-आज़म नरेंद्र मोदी ने यकीन दिलाया है कि 140 करोड़ भारतीयों की आरजुएं जरूर पूरी होंगी। वज़ीर-ए-आज़म ने कहा कि विकसित भारत हर एक शख्स का ख्वाब होना चाहिए। कौमी जमहूरी इत्तेहाद NDA ने भारत के सबसे तवील अरसे तक फराइज अंजाम देने वाले मुंतखबा वज़ीर-ए-आज़म बनने पर वज़ीर-ए-आज़म मोदी की सताइश की है। मरकजी काबीना ने अहमदाबाद मेट्रो रेल प्रोजेक्ट के दूसरे मरहले को मंजूरी दी है। काबीना ने आंध्र प्रदेश के अमरावती में बुनियादी ढांचे के प्रोजेक्टों को भी मंजूर किया है। हुकूमत ने टेक्सटाइल्स के लिए PLI स्कीम के तीसरे दौर के तहत 96 कंपनियों को मंजूरी दी है। इस दौरान तकरीबन 13,000 करोड़ रुपए की सरमायाकारी का वादा किया गया। और बैडमिंटन में ऑस्ट्रेलियन ओपन में खवातीन के सिंगल्स में पीवी सिंधु और तन्वी शर्मा दूसरे दौर में पहुंच गई हैं। इसके साथ ही आकाशवाणी से खबरों का यह बुलेटिन खत्म हुआ।
1: در سپایان تیز آکاشوانی دلی کنا هندی انگلیسی دو نورتیانو خبر ولانی نیوت پن میدم وی وی کانگا چس آکاشوانی کارگل نا سرینوت وقسپو چانی تو سترگون فیت سنسو کستا پروگرامیان مزد محفل مشایره پروگرام پروچوکان پوین سجاد علی شجاعت پروگرام پروڈیوسر گلزار حسین
2: آکاشوانی کارگل میدم وی کا الزباری نسبا بودو بینگرسس پروچوپی فسپا محفل مشاعری یان سومت سرچنگم بو ینتی میزبان سجاد علی شجاع اللہ ریڈیو کرگل سترولی کا یان رشک ینتان رینچن ین خانونگم بو تھوپی سکابس تھوبینات دینا سنگن ردیان پو ینبو ینتان آکاش وانی کرگل لارگا خانون ساق گا گامل ساچی کا جک زیودنا نتمت ساتمت میسی رگمون ساق سپرالین دکتو Yang Reshik, Yantang Snangasalkan Sarmatsun Tsegangma, Sngingir Tsana, Machas Rugasujin, Salami, Bashtan Pufrachugat. Yung Rinchan Yan Kanun, Diring Akashwani Kargile Studianuk, Yang Reshik, Mimang Ser Tiangna Tungun, Snangajase. Nates Rtsumsi, Yang Fespa Kortang Shiki, Gral Tsirbasiot, Diringi Mefile Mushairang, Kargil Zungi, Nasu Sarmana, Lopshechen, Purigi, Yang Baltiskati, Rtsumsumulkan, Rigangajas. Akashwani Kargil studiyang nuk skyo ju sikyong siyot. Yang di mingbyung yot bi shorai karamuni rchesmi un tsaq du tsoqsla yot. Muhtaram Akhun Mirza Mehdi sahab Jafari. Muhtaram Janab Haji Muhammad Hussein sahab Rehnuma. Muhtaram Muhammad Ali sahab Ashur. Yang diringi mehfile mushairi gral sirsturkan nga kemet Sajjad Ali Shujaat. Yale rinchan ngin kanun. Tangatis yang yintang wongmu rings marin shukpa khortang si dun makrimsna. Zomse, diringi mehfile mushairi sadarati kakpo ashibi fya, juwa bachabit purgiskati gothoshchanna mingbyung shair, mashabna muashirati tarjumani be lukspengnu kuri dunjuks purigyanglu myunke shair tsalnangata thoba chhatang. Ngas juwa bit akhun Mirza Mehdi sahab Jafari fyaqpoa, diringi mehfile mushairangnu sadarati malsaw ashibaneri anchan shazdechuk, muhtaram akhun Mirza Mehdi sahab Jafari yeri anchan shazdechuk. Yata sadr muhtaram na muhtaram shorai karamuni kana izin ka tuthobna, ngas diringi mehfile mushairaw guzuks bay befya, subats dunla ngari chakpo takpo, rtsum si franchisum yenti dunla frachukwe fraluks bachabe ju, izin ka tushana kato. Shazdechuk. غزلی فرانچ سومی جو گوما فرانک پوین نمزیان نو حلس چاق پت هونگ چک دیلیر بام پو بخشی جون نمزیان نو حلس چاق پت هونگ چک دیلیر بام پو شرگون کردیب لقپاری نمزیان زدو گیر نم پو بخشی جون شرگون کردیب لقپاری نمزیان زدو گیر نم پو اور رنگ جنمی مروق جنگمت چو سی زاو اشیست بیور دیتو سمی جو رنگ جنمی مروق جنگمت چو سے زاو اشیست بیور تانگ اس چرتو گوک شزده اشی ارجید حقی لم پو بخشی جو تانگ اس چرتو گوک شزده اشی ارجید حقی لم پو اور لق پراز بسے کیوں می دے پینی بروت پو مجن ما آشور صاحب لق پراز بسے کیوں می دے پینی بروت پو مجن ما تو سمبتانگت کوک پا اکیم چس پانیس نم پو

0: Cennetirgalam çiçosigi tosene lasto denio sezde çanda
1: por şadır şadır
0: Cennetirgalam çiçosigi tosene lasto denio sezde çanda por
1: şadır şadır şadır baba
0: सुन पर्युनी डांगू डांगू का छोपा छोपा दे मोयुल कुन छुक से ना यो चो
1: हाय हाय हाय हाय मेंटा सिंजो
0: ला छुक जो